राम राम सब श्रेष्ठ धार हरि उत्तम कृपाल करता सब तू तू तू राम राम राम जन नानको शरनागती।